0: All right. Welcome back once again. News break के बाद आज हमने कहा कोशिश करते हैं जल्दी से वापस आते हैं क्योंकि अभी हमें एक प्रोग्राम कमर्शियल प्रोग्राम भी चलाना है और मेरे साथ मेरी हमना मौजूद हैं और अरीज मौजूद हैं, हमना सिद्दीकी और अरीज फातिमा, और इनसे बस जो है ना, जैसे कहते हैं ना, आखिरी लम्हात इनके साथ. सो मैंने इनसे एक छोटा सा सवाल किया कि अगर ये रास्ते में खुद से मुलाकात करती हैं तो क्या इनको क्या कहेंगी या क्या करना चाहेंगी और अपने आप को कितना के मतलब ये समझाना चाहती हैं या अपने साथ टाइम स्पेंड करना चाहती हैं, इनको अच्छा लगेगा या ये सिर्फ अपने सेल्फ को जो है वो इग्नोर करेंगे अगर सामने से इन्हीं का अक्स, जिसे कहते हैं ना, अपना ही अक्स आपको नजर आ जाए या इटसेल्फ आप अपने आप से मुलाकात करें. कुछ लोगों का बड़ा शौक होता है कि हम अपने आप से, अपने जैसे से मिले ना. समटाइम्स आपके लाइफ एक्सपीरियंस ऐसे होते हैं कि आप कह रहे होते हैं कि हमें कोई मिल जाए बस अपने जैसा. सो खैर, आप लोगों का मुझे अच्छा लगा कि एक अपने आप को समझाना चाह रही है और एक ऑलरेडी कहना चाह रही है कि आई एम प्राउड ऑफ यू. सो इसी बात के साथ कोई लास्ट मैसेज आप दोनों देना चाहते हो, सो प्लीज.
1: लास्ट मैसेज से पहले क्या मैं आपसे ये पूछ सकती हूँ, अगर आपकी मुलाकात आपसे कभी हो जाए तो आप क्या कहेंगी?
0: आई थिंक मैं आप दोनों का आंसर मर्ज करूंगी बिकॉज अ लॉट ऑफ थिंग्स जो कि मैं भी अपने आप को समझाना चाहूंगी कि ये चीज़ें इतनी मैटर नहीं करती, जिसकी वजह से मैंने अपना काफ़ी टाइम जो है ना उन चीज़ों के पीछे लगाया. और सेकेंडली मैं अपने आप को खुद अप्रिशिएट भी करना चाहूँगी. आई वुड ऑल्सो से कि आई एम प्राउड ऑफ यू बिकॉज समटाइम्स आप कुछ चीज़ें एक्सपेक्ट कर रहे होते हो, समटाइम्स आप बहुत सारी चीज़ों से गुजर रहे होते हो लेकिन आप कर जाते हो, वक्त गुजर जाता है. सो जब आप सामने से अपने आप को मिलोगे तो मुझे नहीं लगता कि मैं अपने आप के साथ बैठ के जो है ना वो ये कहूँगी, गिले शिकवे करूँगी या मैं ये कहूँगी कि मैं इग्नोर करूँगी अपने आप को. मैं अपने जैसे इंसान से मिलना चाहती हूँ, मेरी एक विश रही है, क्योंकि समटाइम्स होता है ना आप, मैं मेरे जैसा इंसान शायद मैं लिब्रा हूँ, लिब्रा से रिलेट कर सकते मेरे से, आई डोंट नो, लेकिन मुझे ऐसा लगता था कि हमेशा ना कि बिना कहे कोई समझ जाए आपको. सो वो आपका अपना आप ही होता है जो आपको बिना कहे समझ सकता
1: है. और जो लोग इस तरह के हालात रखते हैं ना, गालिबन इस तरह भी होता है कि जिन लोगों को अपनी जिंदगी में समझने वाला कोई मिला नहीं होता, हाँ. वो चाह रहे होते हैं कि उनको उन जैसा कोई मिले तो वो उसको समझे,
0: exactly.
1: उसको कहे बगैर समझे, ताकि उस बंदे को उस चीज से ना गुजरना पड़े जिससे वो खुद.
0: सो इसलिए मुझे लगता है कि मैं जब अपने आप से मिलूंगी ना तो मुझे एक ये सेटिस्फेक्शन होगी कि मेरा अपना आप है.
1: सो
0: मुझे मुझे पहचान, मुझे डिफिकल्टी नहीं होगी और मुझे अच्छा लगेगा. सो मुझे हमेशा से ना मेरे अंदर एक वो चीज़ रही है कि बिना कहे क्यों नहीं कोई समझता. मतलब ऐसा भी तो कोई मिले ना जिंदगी में कि आपको कोई बिना कहे समझे, कोई ऐसे दोस्त मिले, कोई ऐसे पार्टनर मिले, कोई कोई भी आपके फैमिली मेम्बर ऐसे हों, आपके पेरेंट्स ऐसे हों, लेकिन समटाइम्स होता है कि आपको बोल के ही बताना पड़ता है, यू हैव टू एक्सप्रेस योर सेल्फ. तो मेरी जिंदगी का ना एक वो रहा है ये लूप होल कि आप अगर कोई काम कर रहे हो तो भी आपको बताना क्यों पड़ रहा है, व्हाई कांट अदर पर्सन सी. सो ये एक चीज़ रही है मेरे साथ, बाकी आप लोग बताओ.
2: अच्छा, मैं इस हवाले से ये कहना चाहूँगी कि जो मेरी अगर खुद से मुलाकात हो तो मैं अपने आप को ना ये चीज़ भी समझाऊंगी कि मेरा जो वर्जन है और ये जो वक्त है ये बहुत इम्पॉर्टेंट है, ये लम्हा तुमसे ज़िंदा है. हाँ. मैं खुद को ये कहना चाहूँगी,
0: ठीक है,
2: तुम जिस लम्हे में ज़िंदा हो ये लम्हा तुमसे ज़िंदा है. और मैं हमना के लिए एक बात कहना चाहूँगी कि लाइक मेरे जहन में एक शेर आ रहा है और मेरे और हमना के लिए बहुत वो रिलेटेबल लग रहा है मुझे. हम ऐसे चाहने वाले न फिर बनाएगा वो, हम ऐसे चाहने वाले न फिर बनाएगा वो, तुम्हें भी बारे दिगर दिलकशी नहीं देगा.
0: अरे वाह वाह वाह. अच्छा, लास्टली मैं आप लोगों को क्योंकि रुखसत करने वाली हूँ, अब बिल्कुल टाइम शॉर्ट है और हमें कमर्शियल प्रोग्राम की जानकारी बढ़ना है, तो मुझे आप दोनों का बॉन्ड देख के जो है ना बहुत अच्छा लग रहा है. और आई विश यू ऑल द बेस्ट, गुड लक. और मैं चाहूँगी कि हमारे यहाँ एक और सेशन हो जिसमें हम आप लोगों के हॉस्टल लाइफ को भी जरूर डिस्कस करेंगे. सो इंशाल्लाह विल मीट अगेन और अपना बहुत सारा ख्याल रखिएगा. सो
1: आप मेरे फोन के कवर में देख सकती हैं अरीज की तस्वीर.
0: ओके, बिल्कुल ठीक है जी, इनका बहुत अच्छा बॉन्ड है और इसी के साथ हम इन दोनों को जो है वो रुखसत कहते हैं. थैंक यू सो मच फॉर बीइंग पार्ट ऑफ दिस शो.
2: ओके, थैंक यू सो मच फॉर हैविंग अस, क्योंकि हमें बहुत अच्छा लगा आपसे गपशप करके और इस शो का हिस्सा.
0: ऑलराइट जी, इसी के साथ हम कमर्शियल प्रोग्राम की जानिब बढ़ते हैं. टाइम इज वेरी शॉर्ट.
3: जिथे जिथे FM दी आवाज उथे उथे साइमा दा सलाम पहुंचे. सोने भैन भ्रावो, तुहाडी मेज़बान साइमा तुहाडे लई हर्बलिस्ट एक्सपर्ट सुलेमान दे तिब्बी मशवरे लेके हाजरे खिदमत है. ते उम्मीद करदी है कि प्रोग्राम तुहाडे लई सेहतमंदी दा सबब बन रहा होएगा. भैणा ते भ्रावो, हर चीज़ दा एक मुल हुंदा है, लेकिन सेहत ऐसी नीमत है जिहदा कोई मुल नहीं. ये अनमोल चीज़ है जिहदे नाल जिंदगी दी हर खुशी ते हर सुख वबस्ता है. साडी सोहणे रब अगे दुआ है कि अल्लाह ताला तुहानूं हमेशा सेहतमंद रखे ते तुसीं अपनी लाइफ नूं सेहतमंदी दे नाल भरपूर इंजॉय करो. آمین سم آمین. سونے پین رو صحت مند رہن لئی ضروری ہے کہ بندہ اپنی طبیعت تے غور کرے، اپنی علامات تے نظر رکھے تے رب نہ کرے جے طبیعت وچ ذرا جی ناخوشگوار تبدیلی محسوس ہوئے تے فوراً ہی علاج ول توجہ کرے. بھنا تے بھراؤ، بیماری دی مکمل تشخیص تے بہترین علاج دے حوالے نال تانو معلومات فراہم کرن لئی اسی اپنے سٹوڈیو دے وچ ملک دے نامور طبیب جناب پروفیسر ہربل ایکسپرٹ سلیمان صاحب نو مدعو کیتا ہویا. تے آؤ ملنے ہیں یونانی میڈیکل کالج دے سابق وائس پرنسپل تے ہربل ایکسپرٹ جناب پروفیسر سلیمان صاحب نو. سلیمان صاحب جی آیا نو تے بہت بہت شکریہ کہ تسی ساڈے پروگرام دی شان تے ساڈے مان وچ اضافہ کیتا.
4: سائما جی شکریہ دی کوئی گل نہیں، میرے لیے تے خوشی دی گل ہے کہ سونے رب نے مینوں اپنے پین پراواں دی خدمت دا موقع دتا ہے تے سونا رب میری اس کوشش نوں کامیابی عطا فرمائے تے ان دے نتیجے وچ ہر مریض تے ہر مریضاں نوں شفائے کاملہ عطا فرمائے.
3: آمین آمین سم آمین جی. تے سونا رب مینوں وی اس قابل رکھے کہ میں اپنے پین پراواں دے ای میل تے ایس ایم ایس اسی طرح پڑھدی رہاں تے انہاں نوں طبی مشورے پہنچاندی رہاں. پھر ایک واری کہہ دواں آمین.
4: ویسے سائما جی میں جڑی دعا منگی ہے اور بھی جی تسی شامل ہو.
3: اچھا بڑی مہربانی بڑی مہربانی. پھر بھی دوجی واری دعا ضروری ہے. سلیمان صاحب
4: جی
3: کھان پین دا شوق تے ہر کسے نوں ہوندا ہے نا.
4: جی جی کیوں نہیں
3: مینوں بھی بڑا ہے پر میں ایسے بندے بھی ویکھے نے جڑے ہر ویلے ہی کچھ نہ کچھ کھاندے رہندے نے. سلیمان صاحب ایہو جے لوکاں لئی کوئی پیغام ہے وے؟
4: سہما جی ایہو جے لوکاں لئی پیغام نہیں بلکہ وارننگ ہونی چاہیے کہ وہ اس عادت نوں فوری طور تے چھڑ دین، نہیں تے انہاں دی صحت برباد ہو جائے گی. سائما جی کسے سیانے دا کہو لے کہ کھادے اتے کھائیے نہ تے کھا کے کدی نہائیے نہ، یعنی کھان تو بعد چیز کھانا تے کھانے دے بعد نہانا یہ دونوں ہی عمل بہت ہی خطرناک نے جڑے بیماری پیدا کرتے ہیں.
3: بالکل سلیمان صاحب واہ واہ تسی تے بڑے سیانے ہو. واہ واہ واہ سب تو وڈی بیماری تے میں سمجھدی سی موٹاپا ہے جڑا زیادہ کھان نال ہوندا ہے، لیکن یہ دیکھو تسی کہو جے ترکیباں دسیاں کہو جیاں پرہیزاں. واہ واہ واہ
4: جی بالکل سہما جی. تے جدو موٹاپا آ جائے تے پھر سمجھو کہ ہر بیماری نوں انویٹیشن مل گیا ہے تے جسم بن گیا بیماریاں دا ڈیرا.
3: جی بالکل بالکل بالکل، اللہ ساریاں نوں اس بیماری تو بچائے. آمین آمین. سلیمان صاحب
4: جی
3: سب تو پہلا جڑا سارے کو ایس ایم ایس ہے وہ میں حاضر کر دیا جیڑی ساری ایک بھن ہورا نے لکھا ہے. فرماندیاں نے کہ میرا ویٹ کافی زیادہ، لو جی وہی گل ہو گئی، وہی گل نکلے میرا ویٹ زیادہ ہو گیا ہے حالانکہ میں بہت زیادہ ڈائٹنگ کر رہی ہوں. میں بہت پریشان ہاں سلیمان صاحب، ہربل دوائیاں نال میری یہ پرابلم ٹھیک ہو جائے گی؟
4: بھن جی سنے رب دی خاص کرم نوازی ہے کہ انہیں جڑی بوٹیاں نوں انسان واسطے باعث شفا بنایا ہے تے بس جڑی بوٹیاں دے بارے چ ساڈے پیارے نبی صلی اللہ علیہ وآلہ وسلم دی حدیث مبارکہ ہے کہ ان میں موت کے سوا ہر بیماری کا علاج موجود ہے. میری پیاری بھن میں ایک ہور چنگی جی گل دس دواں کہ جڑی بوٹیاں نال نہ صرف موٹاپا دور ہو جاندا ہے بلکہ ایک قطعی بے ضرر ہے، لہذا بے فکر ہو کے ایسے علاج نو اپنایا جا سکتا ہے. میری پیاری بھن جی تسی علاج شروع کرنا چاہندے ہو تے منو مطلع فرماؤ، میں تہاڈے لئی منتخب موضوع خوراک وی ترتیب دیاں گا تے احتیاطی تدابیر وی دساں گا تے اعلیٰ درجے دی ہربل دوائی وی تجویز ہو جاوے گی جن دے نال جسم دی اضافی چربی تحلیل ہو جائے گی، نظام جگر تے معدے نوں تقویت ملے گی تے سونے رب دی مہربانی نال موٹاپے تو چھٹکارا مل جائے گا. بھن جی ایک گل یاد رکھو کہ بعض لوکاں نوں ڈائٹنگ دی وجہ نال موٹاپے دی پرابلم ہو جاندی ہے، لہذا ڈائٹنگ دی بجائے مناسب تے موضوع غذا لینی چاہیے تے نال ہی ایس ہربل دوائی جڑی جڑی بوٹیاں دی افتائش نوں روکے او وی نال استعمال کرنی چاہیے.
3: جی بھن جی تسی سلیمان صاحب دا مشورہ سنیا، ہن ڈائٹنگ چھڈو تے مکمل علاج ول توجہ کرو تاکہ اس پرابلم تو مکمل نجات مل سکے. سلیمان صاحب
4: جی جی
3: میں گل سمجھ نہیں آتی، کچھ لوگ موٹاپے تو پریشان ہیں تے کچھ لوکاں نوں اپنے دبلے پن تے سکے جسم دی وجہ نال ٹینشن ہے.
4: جی جی
3: سلیمان صاحب بندے نوں تے کسے طرح چین ہی نہیں ہوندا، ای دا کی علاج ہے؟
4: سہما جی موٹاپا تے حد تو زیادہ جسم دا سکنا دونوں ہی طبی مسئلے نے.
3: ہاں جی
4: اے دونوں مسئلے توجہ تے علاج منگدے نے، جدوں انہاں دونوں بیماریاں دا علاج ہو جائے تے بندے نوں شفا مل جائے گی تے اپے چین آ جائے گا.
3: جی بالکل یہ گل تسی ٹھیک ہے ہی ہے کہ بے چینی تے بیماری دی وجہ نال انسان پریشان رہندا ہے.
4: ہاں جی
3: سلیمان صاحب سانو ای میل بھیجیے، مبشر حفیظ صاحب نے لکھدے نے کہ میری عمر 23 سال ہے مگر جسم اتنا دبلا پتلا بلکہ سکا ہے کہ میں 15 سال دا لگنا وا. سلیمان صاحب اسی گھر دے وچ بہت اچھی تے بھرپور غذا جڑی نا کھانے ہاں، کسے شے دی کمی نہیں، ادھے باوجود میری جسمانی حالت سارے گھر والے لئی فکر مندی نے. لکھدے نے کہ میری عمر 23 سال ہے مگر جسم اتنا دبلا پتلا بلکہ سکا ہے کہ میں
5: 15 साल का लगना वा। सुलेमान साहब ऐसी घर बहुत अच्छी भरपूर गजा जी खाने।